0: फ्रेम से बाहर निकले और किसी का लहजा बहुत बुलंद था, किसी का लहजा बहुत धीमा था,
1: जी किसी का तेवर बागियाना था,
0: किसी का तेवर बागियाना था। मसलन सिद्दीक मुजीबी साहब,
1: सिद्दीक मुजीबी जी,
0: प्रकाश फिक्री साहब बहुत नरमी और मुलायमी से जो है
1: मलाहत के साथ ज़बान का इस्तेमाल करते थे।
0: सुल्तान अख्तर साहब के यहाँ आहंग से बहुत ज़्यादा कुर्बत थी
1: जी।
0: तो इन तमाम लोगों से कुछ ना कुछ सीखने का मौका मिलता रहता था
1: जी।
0: और मेरा बहुत ज़्यादा इन लोगों के साथ उठना बैठना तो नहीं रहा है
1: जी,
0: मैं थोड़ा अलग थलग भी अपने मिजाज से रहा हूँ।
1: अच्छा, क्या ये सही बात है कि आप गोशा नशीन या ये कि अपने साथ रहना ज़्यादा पसंद करते थे, कि अपने सेल्फ के साथ, अपनी ज़ात के साथ रहना, माशरे से बहुत घुल मिल करके रहना आप पसंद नहीं करते थे, ये सही बात है?
0: नहीं, ये मैं शुरू से बहुत यारवाश आदमी रहा हूँ और मेरा सर्किल बहुत लंबा चौड़ा था
1: जी।
0: शायरी की दुनिया में आने के बाद मैंने महसूस किया कि यहाँ कई खाने हैं, कई तरह के लोग हैं, या जो इनकी आदतें हैं या जो इनके हालात हैं वो मुझे बहुत सूटेबल नहीं रखते थे। मसलन जो है कहीं पर बैठ के अड्डेबाजी करना
1: जी,
0: इसकी बनस्बत मैं प्रेफर करता था कि मैं अकेले अपने साथ रहूं
1: जी,
0: अपने और मताला करूं, ये ज़्यादा मुझे रास आता था।
1: तो इसको नरगिसियत से मंसूब किया जाए, खुद पसंदी से मंसूब किया जाए, या ये कि जो इर्द गिर्द लोग हैं वो उस माकूलियत के पैमाने पे खड़े नहीं उतरते थे कि जिसका तकाजा एक सच्चा अदीब करता है, एक सच्चा शायर करता है?
0: नरगिसियत और खुद पसंदी का मामला नहीं था, मामला यही था कि शायद मैं जो चाहता था, जिस तरह का माहौल चाहता था या जिस तरह की संजीदगी चाहता था शायरी में, चाहे गुफ्तगू में हो या जैसे मुझे किसी होटल में बैठ के शेर सुना कहा आप कहें तो मुझे बहुत बुरा लगेगा, मैं वैसी बातें नहीं पसंद करता। या फिर कहीं बैठे और फालतू के किसी होटल में बैठे हुए हैं, 10 शोरा और इनकी शिकायत उनकी शिकायत, इन सब चीज़ों से मैं बहुत दूर रहा। और यही वजह है कि वहाँ बैठने की जगह मैं प्रेफर करता था कि मैं अपना वक्त जो है मुताले में सर्व करूं, तो ये मेरे लिए ज़्यादा बेनिफिशियल होगा
1: जी। आलम खुर्शीद साहब, आपकी शायरी का अगर महाकमा किया जाए मुताले के बाद, तो ये महसूस होता है कि ज़ात और माशरत ये दो तो मौजूआत हैं ही, लेकिन बाज़ औक़ात जो है वो क्लासिक्स से आप मदद लेते हैं और ऐसे इस्तियारे वज़ा करते हैं कि हमारा जहन जो है वो दास्तानों की तरफ या ये कि कर्बला के हादसे की तरफ भी जाता है। तो इस सिलसिले में जो आपके माशरीन या कदर कुछ सीनियर जो दो नुमाइंदा शायर हमारे सामने आते हैं, शुजा खावर और असद बदायूनी, इनके अलावा आपने गुफ्तगू की और उसमें जाहिर सी बात है सभी नाम नहीं याद रहते, मसलन साकी फ़ारूक़ी हैं, मुनीर नियाज़ी हैं, ज़फ़र इकबाल हैं, इरफान सिद्दीकी हैं, तो इनकी जो शायरी है इनमें कहीं ना कहीं कुछ ऐसे औसाफ़ होते हैं जो उनको मुमताज़ करते हैं एक दूसरे से। आप क्या समझते हैं कि आपके यहाँ कौन सा ऐसा वस्फ़ है जिस पे आप ख़ुद मुतमईन होते हैं कि नहीं, ये मेरा वस्फ़ जो है ये माशरीन में नहीं है? मिसाल के तौर पर शुजा खावर के यहाँ नहीं है, बुलंद आहंगी का जहाँ तक मामला आया, या इश्तारों को ढालने का जहाँ तक मामला, या असद बदायूनी के यहाँ नहीं है, या मेहताब हज़र नकवी के यहाँ नहीं है, इस तरह के जो आपके माशरीन हैं, एक जुमले में अगर ये मालूम करें हम कि आप अपने इम्तियाजात, शेरी इम्तियाजात बयान करें, तो आप क्या फरमाना पसंद करेंगे?
0: मेरी कोशिश यही होती है अपनी शायरी में, या वो मेरा इख्तिसास आप कह सकते हैं, कि पेचीदा से पेचीदा बात को, पेचीदा से पेचीदा मसले को सादा से सादा जबान में, बिल्कुल सिंपल जबान में इजहार कर दूँ
1: जी।
0: उनमें शेरी लवाजमात भी हों लेकिन वो इतने पेचीदा ना हो जाएं, इतने मुबहम ना हो जाएं कि लोगों की समझ में नहीं आए या कोई दुश्वारी पैदा हो। तो मेरी शायरी का यही इम्तियाज़ कहा जा सकता है कि मैं पेचीदा से पेचीदा बात को भी बहुत सिंपल जबान में इजहार करूँ।
1: इस आसानी में तो दुश्वारियाँ बहुत होती हैं, ये तो बहुत पेचीदा मुरस्सा साजी है। आलम खुर्शीद साहब, एक तो ये है कि हम तीन जमानों अपने मौजूआत को मुहित करते हैं, अपने माजी से, हाल से और मुस्तकबिल से, और वो तीनों ज़माने आपने बरते हैं। हालात हाजरा पे अगर बात की जाए तो हालात हाजरा के जो मसाइल व मामलात हैं वो भी आप बरतते हुए नज़र आते हैं। अभी भी ऐसा लगता है कि नहीं, सिर्फ तहजीब या तारीख़ या समाजियात या ज़ात یا آپ کا ارد گرد کا جو معاملہ ہے، یہی آپ کے مضامین یا موضوعات نہیں ہیں، بلکہ میں یہ دیکھتا ہوں اکثر کہ سیاست کو بھی آپ بہت سلیقے سے برتتے ہیں، یا بازار، تو بازار واد کا یہ جو زمانہ ہے اس نے سب کو متاثر کیا ہے، شاعری ہو، ادب ہو، فکشن ہو، تنقید ہو، یا آپ کی اپنی زندگی ہو، آپ ان دونوں چیزوں کو، یعنی حالات حاضرہ اور بازار واد کو، یا مشاعروں کا جو معاملہ ہے یہ بھی اس سے متصل کر کے دیکھنا چاہیے، تو اس پہ کچھ اظہار خیال کریں کہ حالات حاضرہ اور بازار واد اس کو آپ کیسے اپنی شاعری میں برتتے ہیں یا پرہیز کرتے ہیں؟
0: پرہیز تو کرنے کا سوال ہی نہیں ہے، ان تمام چیزوں نے جو مسائل کھڑے کیے ہیں وہ مسائل اتنے بڑے ہیں کہ آدمی کی شناخت ختم ہوتی جا رہی ہے، بازار اس بری طرح حاوی ہے کہ اشیاء کے درمیان آدمی جھول رہا ہے، کیا آدمیت اور انسانیت نام کی جو چیز ہے وہ سیدھے سیدھے مرتی جا رہی ہے، آدمی مشینوں میں ڈھلتا جا رہا ہے، ظاہر ہے ان دونوں سے میرا سیدھا سیدھا واسطہ ہے اور ان دونوں کے مسائل میں جھیل رہا ہوں، تو میری شاعری میں تو ان کا آنا لازمی ہے، اور میری ایک کوشش یہ بھی ہوتی ہے کہ کوئی مجموعہ جب آتا ہے میرا
1: جی،
0: تو مجموعہ آیا تو اس مجموعے کو میں ایز اے ہول دیکھتا ہوں کہ یہ کس طرح کی شاعری ہے
1: جی،
0: اور آئندہ جب جب شاعری کرنی ہے تو کیا مجھے یہی شاعری کرنی ہے یا کچھ اور آگے جانا ہے یا کچھ نیا ڈھونڈنا ہے
1: جی،
0: تو یہ کچھ شعوری کوشش بھی ہوتی ہے کہ میں ایک جگہ ٹھہرنا نہیں چاہتا
1: جی،
0: کہ میں نے اس طرح کی شاعری بہت سمپل زبان میں کر لی تو اب یہی کرنا ہے، یا بہت پیچیدہ زبان میں کر لی، بہت فارسی عامر زبان میں کر لی تو یہی کرنا ہے
1: جی،
0: نہیں، میں کچھ نئے کی تلاش میں ہمیشہ رہتا ہوں۔
1: اسلوب کی نیرنگی جو ہے وہ آپ کے لیے پسندیدہ ہے، ایک بات اور کہ یہ تو موضوعات کا معاملہ ہو گیا، جو ہمارے ہاں پوئٹک جنریشن ہے یا پوئٹس کے مختلف جنریشنس ہیں، کچھ معروضی انداز کا زمانہ ہے، کچھ باتیں ایسے بھی کر لی جائیں جس سے معلوم ہو کہ آپ کی پریورٹیز کیا ہیں، آپ کس طرح سے فوقیت کسی چیز کو دیتے ہیں، معاشرین میں مثال کے طور پہ نظموں کے حوالے سے بات کم ہوئی تو نظمیں بھی آپ بہت عمدہ لکھتے ہیں، نظموں میں مثال کے طور پہ جی نون میم راشد اور میرا جی، تو کس کے قریب آپ پاتے ہیں اپنے آپ کو؟ قریب پانے میں کوئی تقلید کا معاملہ نہیں ہے، مگر ذہنی قربت،
0: موضوعات کی سطح پہ جب ہم بات کریں تو راشد زیادہ اپیل کرتے ہیں
1: جی،
0: اور جو داخلی اظہار کا معاملہ ہے تو وہاں میرا جی
1: یعنی امتزاجی ایک صورت پیدا ہوتی ہے۔ آپ کے معاشرین میں کون سے ایسے شاعر ہیں، کون کون لوگ ہیں، یا تھوڑے اور سینئر جن کی بات ہوئی کہ صاحب سلطان اختر ہیں یا ساقی فاروقی ہیں، شہریار ہیں، منیر نیازی ہیں، ظفر اقبال ہیں، عرفان صدیقی ہیں، تو جیسے ایک لنگوسٹکس پلے کا جو ٹرم ہم استعمال کر سکتے ہیں وہ ظفر اقبال کے لیے کر سکتے ہیں کہ صاحب وہ زبان سے کھیلنا
0: کھیلتے ہیں
1: جی، زبان سے کھیلنے کا معاملہ ہے۔ ان کے برعکس اگر منیر کے ہاں آپ دیکھیں گے تو ایک لیئرڈ پوئٹری کا شائبہ ہوتا ہے کہ اوپر سے سمندر جو ہے وہ بالکل شانت ہے اور نیچے جو ہے ایک روانی ہے۔ ساقی کے ہاں جو نفسیات کا معاملہ آتا ہے یا ڈیزائرز کا معاملہ آتا ہے، خواہشات کا معاملہ آتا ہے۔ عرفان صدیقی کے ہاں جو کلچرل ڈسکورس کا ریٹرائیول ہوا، یا شجاع خاور اور اسد بدایونی کے ہاں جو انانیت کا معاملہ درپیش آیا، اس لحاظ سے اگر محاکمہ کیا جائے تو ظاہر سی بات ہے آپ کا مطالعہ بہت وسیع ہے، یہ میں ذاتی طور پہ جانتا ہوں، آپ نے شاعروں کو پڑھا ہوا ہے، بہت ساری تبدیلیاں آ رہی ہیں جو مستحسن نہیں تسلیم کی جا سکتی، کسی بھی لحاظ سے نہیں کی جا سکتی، معاشرے میں جو تبدیلیاں آ رہی ہیں گزشتہ 15-20 سال سے، یہ جو اس میں سیلیبریشن کا جو رویہ ہے، خاص طور سے عوام جس طرح سے چیزوں کو سیلیبریٹ کر رہے ہیں، جہاں پہ ندامت کا اظہار کرنا چاہیے، جہاں پہ رنج اور غصے کا اظہار کرنا چاہیے وہاں پہ ہم فرحت کا اظہار کر رہے ہیں، خوشی کا اظہار کر رہے ہیں، اس کو برتتے ہیں آپ نظموں میں، غزلوں میں، شاعری میں؟
0: بالکل، یہی میری شاعری کے مین موضوعات یہی ہیں۔
1: چند ایک شعر عناد فرمائیں۔
0: لکیر کھینچ کے بیٹھی ہے تشنگی میری،
1: لکیر کھینچ کے بیٹھی ہے تشنگی میری،
0: لکیر کھینچ کے بیٹھی ہے تشنگی میری، بس ایک سد ہے
1: دریا یہیں پہ آئے گا۔ واہ، بہت عمدہ۔
0: और कमाने वक्त ने हमको हदफ बनाया है,
1: कमाने वक्त ने हमको हदफ बनाया है,
0: कमाने वक्त ने हमको हदफ बनाया है, कहीं से तीर चलेगा
1: यहीं पे आएगा।
0: और मैं शबनम का किस्सा लिखता रहता हूँ,
1: मैं शबनम का किस्सा लिखता रहता हूँ,
0: मैं शबनम का किस्सा लिखता रहता हूँ, और कागज़ पे धूप रकम हो जाती
1: क्या
0: है।
1: क्या बात है, बहुत उम्दा, बहुत उम्दा।
0: मैं शबनम का किस्सा लिखता रहता हूँ और कागज़ पर धूप रकम हो जाती है।
1: ये आमाल और नतीजे में जो तजाद की कैफियत है, या जो नतीजा हमको बरामद होता है बिल्कुल बरक्स के, हम सोच के कुछ और काम करते हैं और नतीजा जो है उसके बरक्स अच्छा ही करते हैं, उसका सिला जो है उसके बरक्स मिलता है, या तवक्को रखते हैं कि हम उनके मोहसिन हैं तो वो भी हमारे मोहसिन होंगे, तो इसके बरक्स जो नतीजा बरामद होता है ये भी तो बहुत अपीलिंग होता है। इस पे आप कैसे अपने आप को जाहिर करते हैं?
0: ये जो अपीलिंग नतीजा बरामद होता है उस पर दो तरह के रद्दअमल होते हैं। एक तो जिसको कहेंगे कि आप उसकी मुखालफत करते हैं और उसके जवाब में बहुत शदीद रद्दअमल ज़ाहिर करते हैं
1: जी,
0: और दूसरा होता है कि बहुत मुलायमियत, बहुत नरमी के साथ आप उस बात को कोई दूसरा टर्न देने की कोशिश करते हैं कि पॉजिटिविटी की तरफ ले जाते हैं कि ऐसा नहीं होना चाहिए, ऐसा होना चाहिए।
1: जी आलम खुर्शीद साहब, बहुत उम्दा गुफ्तगु रही, बहुत सारी बातें, अभी तशनगी बरकरार है लेकिन जाहिर सी बात है कि वक्त सबसे ज़्यादा अहमियत रखने वाली चीज़ होती है। आपका बहुत बहुत शुक्रिया जनाब आलम खुर्शीद साहब के उर्दू मजलिस के रूबरू प्रोग्राम में अपना न ये कि सिर्फ कीमती वक्त आपने दिया बल्कि हमें अपने तजर्बात से महसूस कराया, बेहद शुक्रिया।
0: आपका भी बेहद बहुत शुक्रिया, उर्दू मजलिस का बहुत शुक्रिया।
2: सामीन, अभी आप मारूफ शायर जनाब आलम खुर्शीद की बातचीत सुन रहे थे। आपसे महव गुफ्तगु थे जनाब ज़ुबैर शादाब। तो सामीन, ये था हमारा आज का प्रोग्राम रूबरू। अब आज का उर्दू मजलिस प्रोग्राम ख़त्म करने की अपने मेज़बान मोहम्मद अली कमाल को इजाज़त दीजिए। खुदा हाफिज़।

0: पेशावर अफराद और तालिब इल्मों ने भारत के तकनीकी और इक्तिसादी तआवुन ITEC प्रोग्राम के तरबियती कोर्सेज और दीगर स्कॉलरशिप प्रोग्राम से इस्तेफादा हासिल किया है। सदर मुर्मू ने मजीद कहा कि 16,000 से ज़्यादा भारतीय तालिब इल्म उज़्बेकिस्तान में आला तालीम हासिल कर रहे हैं। उन्होंने वाज़े किया कि ये तालिब इल्म दोनों मुल्कों के दरमियान एक पुल के तौर पर काम करते हैं और बाहमी मफाहमत और मजबूत आवाम से आवाम के राब्तों को बेहतर कर रहे हैं। वज़ीर ख़ारजा डॉक्टर एस जयशंकर ने आज उजागर किया कि भारत और उज़्बेकिस्तान के दरमियान बाहमी ताल्लुकात में पिछले बरसों में तौसी हुई है और आज ये बड़ी तादाद में मुख्तलिफ शोबों में मुतनव्वो हैसियत रखते हैं। इनमें तामीर, तवानाई, सेहत और तालीम के शोबे शामिल हैं। दिल्ली में उज़्बेकिस्तान के वज़ीर ख़ारजा बख्तियोर साइदोव के साथ मीटिंग के दौरान अपने इफ्तिताही कलमात में डॉक्टर जयशंकर ने कहा कि दोनों ममालिक के दरमियान तकरीबन $1 अरब की बाहमी तिजारत है। उन्होंने कहा कि दोनों मुल्क बैनुल अक़वामी और इलाकाई मामलात पर, ख़ास तौर पर दहशतगर्दी, इंतहा पसंदी और मुनशियात की नाजायज़ तिजारत के ज़िम्न में एक जैसे नज़रियात रखते हैं। असेंबली ज़िमनी इंतखाबात में बीजेपी ने गुजरात के वडोदरा ज़िले में मंजलपुर नशिस्त पर अपनी जीत बरकरार रखी है। यहां उसके उम्मीदवार सत्येंद्र भाई पटेल ने कांग्रेस के उम्मीदवार भीखा भाई राबड़ी को 30,000 से ज़्यादा वोटों की औसत से शिकस्त दी। ये सीट सीनियर बीजेपी एमएलए और गुजरात के साबिक वजीर योगेश पटेल के इंतकाल के बाद खाली हो गई थी, जहाँ ज़िमनी इंतखाबात ज़रूरी हो गया था। पेश है एक रिपोर्ट।
1: वोटों की गिनती के तमाम 20 दौर मुकम्मल होने के बाद भारतीय जनता पार्टी के उम्मीदवार सत्येंद्र भाई पटेल ने, जो सतीश पटेल के नाम से भी मारूफ हैं, 55,481 वोट हासिल किए, जबकि कांग्रेस के उम्मीदवार भीखा भाई रबारी को 24,851 वोट मिले। इस सीट के लिए मैदान में सिर्फ दो उम्मीदवार ही थे, जिसे बीजेपी का मजबूत गढ़ समझा जाता है। वडोदरा म्युनिसिपल कॉरपोरेशन के साबिक काउंसलर सतीश पटेल ने कहा कि आवाम ने एक बार फिर बीजेपी में अपना भरोसा जाहिर किया है। जुमे को 260 पोलिंग स्टेशनों पर तकरीबन 37.5% वोट डाले गए थे। इस सीट पर तवील अरसे से बीजेपी के रुकन कानून साज असम्बली योगेश पटेल के इंतकाल के बाद इंतखाब जरूरी हो गया था। आकाशवाणी न्यूज अहमदाबाद से अपर्णा खुन की रिपोर्ट के साथ मैं तौहीद हक्कानी।
0: जन स्वराज पार्टी के बानी प्रशांत किशोर ने बिहार के बांकीपुर असेंबली हलके में जीत हासिल की है। ये सीट बीजेपी का मजबूत गढ़ मानी जाती है, जहां 1995 के बाद से बीजेपी को शिकस्त का सामना नहीं हुआ था। जनाब किशोर ने अपने करीब तरीन बीजेपी के हरीफ नीरज कुमार को 19,000 से ज़्यादा वोटों के औसत से शिकस्त दी। बीजेपी के कौमी सदर नितिन नबीन के राज्यसभा में उनके इंतखाब के बाद ये सीट खाली हो गई थी, जहाँ ज़िमनी इंतखाबात ज़रूरी हो गया था। पेश है एक रिपोर्ट।
2: प्रशांत किशोर ने वोटों की गिनती के पहले ही दौर से सबकत बरकरार रखी, जो तमाम 31 राउंड्स तक जारी रही। उन्होंने मजमूई तौर पर डाले गए वोटों में से 49.23% वोट हासिल किए। बीजेपी के नीरज कुमार 34.40% वोट हासिल करके दूसरे मकाम पर रहे, जबकि RJD की रेखा कुमारी को 10.45% ही वोट मिले। इस सीट से बीजेपी के साबिक रुकन असेंबली नितिन नबीन के इस्तीफे के बाद ज़िमनी इंतखाब हुआ है। बीजेपी को 35 साल में बांकीपुर असेंबली हलके में पहली मरतबा हार का सामना करना पड़ा। ज़िमनी इंतखाब में मजमूई तौर पर 34.31% वोट डाले गए थे, जो साल 2010 में इस हलके के बनने के बाद से सबसे कम औसत रहा। निधि श्री की रिपोर्ट के साथ उर्दू खबरों के लिए जमीर रजवी।
0: कांग्रेस ने मध्य प्रदेश में दातिया सीट बरकरार रखी है, जहां ज़िमनी इंतखाब में पार्टी के उम्मीदवार घनश्याम सिंह ने अपने करीब तरीन हरीफ बीजेपी के आशुतोष तिवारी को 6,000 से ज़्यादा वोटों के औसत से हरा दिया। इन तीन हलकों में ज़िमनी इंतखाबात के लिए वोटिंग पिछले महीने की 30 तारीख को हुई थी। कर्नाटक में गवर्नर थावर चंद गहलोत ने आज बेंगलुरु के राजभवन में 19 कानून साजों को ओहदे का हलफ दिलाया। वजीर आला DK शिवकुमार, जिन्होंने 3 जून को अपने 13 वजीरों के साथ वजीर आला का ओहदा संभाला था, को काबीना की तौसी के लिए 2 महीनों का इंतजार करना पड़ा। इस तौसी के बाद कर्नाटक काबीना अराकीन की तादाद बढ़कर 33 हो गई। कुछ कानून साजों की जानिब से काबीना में शामिल ना किए जाने पर मायूसी जाहिर करने पर वजीर आला DK शिवकुमार ने कहा कि हर किसी को जगह देना मुमकिन नहीं है। वजीर आला ने इन कानून साजों को मुस्तकबिल में मौका देने की यकीन दहानी कराई। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। وزیر دفاع راجناتھ سنگھ نے ملک کے دفاعی ایکو نظام کو مستحکم کرنے کے لیے وزارت دفاع کی فوجی اور سیویلین شاخوں کے درمیان وسیع تر تال میل کی ضرورت پر زور دیا ہے۔ آج نئی دلی میں 85ویں مسلح افواج ہیڈ کوارٹر سیویلین سروسز کے دن کی تقریبات سے خطاب کرتے ہوئے جناب سنگھ نے زور دیا کہ اس سے ابھرتے ہوئے سیکیورٹی اور تکنیکی چیلنجوں پر مؤثر طور سے توجہ مرکوز کی جا سکے گی۔ وزیر دفاع نے کہا کہ فوجی اور سول سروسز دونوں ملک سب سے پہلے کے ایک عہد پر یقین رکھتے ہیں، تو جب مقصد کوئی واحد ہو تو نظام کا ہر ایک جزو قومی استحکام میں تبدیل ہو جاتا ہے۔
3: آج بھارت میں یونیفارم اور سول سروس کے دونوں کا ایک ہی کمٹمنٹ ہے، راشٹر پرتھم، نیشن فرسٹ۔ جب ادیش ایک ہو تو ویوستھا کی ہر شکتی راشٹری سامرتھ میں بدل جاتی ہے۔ سیویلین اور ملٹری آفیسر کے بیچ اسٹرکچرڈ کراس ایکسپوجر کو اور ادھک بڑھانے کی آوشیکتا ہے۔
0: بھارتی ریلوے نے اس سال جولائی کے مہینے میں پچھلے سال اسی مہینے کے مقابلے میں مال برداری میں 9% کی نمو ریکارڈ کی ہے۔ جولائی 2026 کے دوران ریلوے نے 141.3 ملین ٹن کی مال برداری کی، جو کہ پچھلے سال جولائی میں 129.7 ملین ٹن تھی۔ یہ کارکردگی معیشت کے کلیدی شعبوں میں پائیدار مطالبے، نیز مال برداری کی لاجسٹک اور آپریشن جاتی کارکردگی کو بہتر بنانے کی جاری کوششوں کی عکاسی کرتی ہے۔ ایران نے آج امریکی صدر ڈونلڈ ٹرمپ کے بیان کی تردید کرتے ہوئے کہا ہے کہ امریکہ کے ساتھ کوئی بات چیت جاری نہیں ہے اور کسی طرح کی ملاقاتوں کا کوئی منصوبہ نہیں ہے۔ اس سے پہلے امریکی صدر ڈونلڈ ٹرمپ نے کہا تھا کہ سالسکاروں کے ذریعے آج ایران کے ساتھ مذاکرات کا پروگرام ہے۔ اپنے سرکاری طیارے ایئر فورس ون پر سوار صحافیوں سے گفتگو کرتے ہوئے جناب ٹرمپ نے کہا کہ سعودی عرب، متحدہ عرب امارات، قطر اور ایران کے ساتھ سفارتی مصروفیات کی وجہ سے انہوں نے اپنے اصل منصوبے کو روک دیا۔ اس سے پہلے جناب ٹرمپ نے انتہائی شدید حملے کا انتباہ دیا تھا۔ اس دوران ایران کی وزارت خارجہ کے ترجمان اسماعیل بقائی نے اس دعوے کو مسترد کرتے ہوئے کہا کہ امریکہ کے ساتھ کوئی بات چیت جاری نہیں ہے اور کسی طرح کی ملاقاتوں کا کوئی منصوبہ نہیں ہے۔ مقائی نے مزید کہا کہ وزیر خارجہ عباس عراقچی کو چھوڑ کر، جو مذہبی دورے پر عراق گئے ہیں، کے علاوہ سبھی ایرانی مذاکرات کار فی الحال ملک میں ہی موجود ہیں۔ جناب مقائی نے مزید کہا کہ فی الحال صرف عمان کے ساتھ آبنائے ہرمز کے انتظام سے متعلق مذاکرات جاری ہیں۔ بھارتی محکمہ موسمیات آئی ایم ڈی نے آسام، میگھالیہ، ذیلی ہمالیائی مغربی بنگال اور سکم میں شدید سے بہت شدید بارش کی پیش گوئی کی ہے اور ریڈ الرٹ جاری کیا ہے۔ اروناچل پردیش، ناگالینڈ اور بہار میں بھی اگلے دو دن تک ایسی ہی صورتحال کے قائم رہنے کی پیش گوئی کی گئی ہے۔ دلی، ہریانہ، چندی گڑھ، پنجاب، ہماچل پردیش، جموں کشمیر، لداخ، اتر پردیش اور اتراکھنڈ میں بھی اگلے 2 سے 3 دنوں تک شدید بارش کی پیش گوئی کی گئی ہے۔ محکمہ موسمیات کے مطابق انڈمان اور نکوبار، چھتیس گڑھ، ساحلی کرناٹک، جھارکھنڈ، کیرلم، ماہے، وسطی مہاراشٹر، اڈیشا اور جنوبی اندرونی کرناٹک میں جمعرات تک شدید بارش ہونے کا امکان ہے۔ آندھر پردیش، ساحلی کرناٹک، لکشدیپ، شمالی اندرونی کرناٹک، جھارکھنڈ، مدھیہ پردیش، جنوبی اندرونی کرناٹک، تلنگانہ، چھتیس گڑھ، ودربھ اور شمال مشرقی خطے میں کل گرج چمک کے ساتھ تیز ہواؤں کے چلنے کی بھی پیش گوئی کی گئی ہے۔ پاکستان کے قبضے والے جموں کشمیر پی او جے کے میں صورتحال رات میں ابتر ہو گئی، کیونکہ احتجاجیوں نے تتر پتر ہونے سے انکار کر دیا اور سیکیورٹی فورسز نے احتجاج کرنے والوں پر گولی چلا دی۔ پی او جی کے سے آنے والی رپورٹوں کے مطابق سیکورٹی فورسز نے آدھی رات میں احتجاجیوں کے خلاف کارروائی کا آغاز کیا، جس میں راولکوٹ میں گولی چلنے کی خبر دی گئی ہے۔ نو عمر بھارتی سائیکلسٹ ہرشتا جھاکڑ نے سوئٹزرلینڈ کے ٹور ڈی فرانس فیمس کا حصہ بننے والی پہلی بھارتی خاتون بن کر تاریخ رقم کی۔ 19 سالہ ہرشتا نے کل دوسرے مرحلے کے رسمی آغاز کے دوران صبر آزما ریس میں افغانستان، الجیریا، چلی، ایتھیوپیا کے دو سائیکلسٹ، نامیبیا اور یوگانڈا کے کھلاڑیوں سمیت 8 ہونہار کھلاڑیوں میں جگہ بنائی۔ آخر میں خاص خبریں ایک بار پھر۔ لوک سبھا نے سپریم کورٹ کے ججوں کی تعداد 33 سے بڑھا کر 37 کرنے کے بل کو منظوری دے دی ہے۔ بہت چھوٹی اور درمیانہ درجے کی صنعتوں کی ترقی کے ترمیمی بل کو راجیہ سبھا نے پاس کر دیا ہے۔ اسمبلی ضمنی انتخابات میں جن سوراج کے لیڈر پرشانت کشور نے بہار کی بانکی پور سیٹ پر جیت حاصل کی ہے۔ بی جے پی نے گجرات کے وڈودرا کی منجل پور سیٹ پر اپنی جیت برقرار رکھی ہے۔ کانگریس نے مدھیہ پردیش کی داتیا سیٹ پر پھر جیت حاصل کی۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔
4: समाचार सेवा प्रभाग से प्रस्तुत है साप्ताहिक कार्यक्रम।

0: کے آپ کی او ٹی پی دے دو, یہ دے دو, وہ دے دو, تو ان کی شکایت کہاں درج کی جائے, ان کا نمبر کیا ہے؟
1: دیکھیے, آپ نے بہت ہی مہتوپورن سوال پوچھا ہے. آج کل کہیں نہ کہیں کوئی نہ کوئی ویکتی کسی نہ کسی طریقے سے آپ کو ٹارگیٹ کرنے کا پریاس کرتا ہے. تو دا مومنٹ آپ کو لگے کہ آپ سائبر کرائم کے شکار ہونے والے ہیں یا کوئی آپ کو شکار بنانے والا ہے, تو آپ کے پاس دو وکلپ ہیں جو کیندریہ سرکار نے آپ کو دیے ہیں. پہلا, کچھ ہو یا نہ ہو اپنے فون نمبر سے ایک نمبر گھمائیے. نمبر ہے 1930
2: جی
1: 1930. یہ راشٹریہ سائبر کرائم ہیلپ لائن نمبر ہے. اگر آپ فون کرتے ہیں اور فون اٹھتا ہے تو فون کوئی نارمل ٹیلی کام آپریٹر نہیں اٹھاتا, فون اٹھاتے ہیں پولیس ادھیکرمی. اب ان لوگوں کا ڈائریکٹ ٹائی اپ آپ کے بینکس کے ساتھ ہے, تاکہ اگر آپ کے یہاں کوئی فراڈ ہوا ہے, کچھ ہوا ہے, آپ ترنت کال کریں گے, یہ ترنت ہی اپنے فون کے نیٹورک پر, اپنے کمپیوٹر کے نیٹورک پر دیکھ لیں گے کہ صاحب آپ کے جو بینک کا جو چینل ہے اس کے اندر پیسہ ہے یا نہیں ہے.
2: جی
1: اگر پیسہ ہے تو اس کو بلاک کریں گے, اور بلاک کرنے کا مطلب یہ کہ دو تین ہفتے میں پیسہ خود بخود آپ کے اکاؤنٹ میں آ جائے گا.
2: جی
1: اور اگر انہیں کچھ اور پتہ لگے گا تو آپ کو بھی بتائیں گے. لیکن دوسرا جو آپ کو اور بہت افیکٹو ریمیڈی سرکار نے دی ہے وہ یہ ہے کہ آپ ایک ویب سائٹ پر جا سکتے ہیں, اس کا نام ہے cybercrime.gov.in, یعنی کہ یہ راشٹریہ سائبر کرائم رپورٹنگ پورٹل ہے. اپنے گھر بیٹھے ہوئے بنا تھانے جائے ہوئے آپ اس کی رپورٹ کر سکتے ہیں, موبائل فون سے, کمپیوٹر سے, اور آپ کی رپورٹ درج ہوتے ہی آپ کو آن لائن ہی ایک اکنالجمنٹ نمبر ملتا ہے جو گرہ منترالے آپ کو پردان کرتا ہے. یہ نمبر آپ کے لیے ایک پرماننٹ نمبر بن جاتا ہے, کیونکہ اس کے مادھیم سے آپ کانسٹنٹلی اپنے کیس کی جو پرگتی ہے, پروگرس ہے,
2: اس کے بارے میں
1: آپ لگاتار جانکاری پراپت کر سکتے ہیں. تو کچھ ہو یا نہ ہو, یہ دو چیزیں آپ یاد رکھیے, 1930 1930 اور سائبر کرائم اور .gov.in. کیوں؟ کیونکہ آج کی تاریخ میں میں مانتا ہوں کہ دو پرکار کے لوگ دنیا میں ہیں, ایک وہ جنہیں معلوم ہے کہ وہ سائبر کرائم کے شکار ہوئے ہیں, اور دوسرے وہ جنہیں نہیں معلوم کہ وہ سائبر کرائم کے شکار ہوئے ہیں. تو چاہے آپ کو معلوم ہو یا نہ ہو, آپ کو یہ ضرور پتہ ہونا چاہیے کہ اگر مجھے اٹیک ہوا ہے یا جب مجھے ہوش آیا کہ صاحب میں ٹارگٹ بن گیا ہوں, وکٹم بن گیا ہوں سائبر کرائم کا, تو یہ دو وکلپوں کو ترنت استعمال کریے, بہت افیکٹو ہیں, اور مور امپورٹنٹ سرکار دوارا ناگرکوں کے لیے ایک الیکٹرانک گورننس کا ایک نیا اپروچ ہے جو سرکار نے انٹروڈیوس کیا ہے.
2: بالکل. اور ایک اور شروتا ہمارے ساتھ جڑ گئے ہیں مدھیہ پردیش سے, وپن. وپن جی, آپ کا بہت بہت سواگت ہے کارکرم میں, پوچھیں کیا سوال ہے آپ کا؟
3: جی نمسکار سر, میں وپن بات کر رہا ہوں مدھیہ پردیش ساگر سے.
2: جی
3: سر, میرا سوال یہ تھا کہ سوشل میڈیا پہ آج کل دیکھا جاتا ہے بہت سارے ایپس ہیں جس میں بہت ایزی لون مل سکتا ہے, ایسا دعویٰ کرتے ہیں, تو سر یہ ہم کیسے سمجھیں کہ یہ فراڈ ہے جو ایپس ہیں, یا پھر اس میں سچ میں لون مل سکتا ہے, یا پھر دھوکہ دھڑی بھی ہو سکتی ہے؟
1: وپن جی, آج ایک چیز سمجھنی ہے, وہ یہ کہ دنیا میں نا فری لنچ نام کی چیز نہیں ہوتی, کوئی چیز مفت نہیں ملتی. دوسری چیز یہ سمجھنی ہے کہ اگر آپ کو کچھ نے ایسا من لبھاونا آفر آن لائن آ رہا ہے تو, اور وہ بہت اٹریکٹیو نظر آ رہا ہے, تو کہیں نہ کہیں آپ کی خطرے کی گھنٹی بج جانی چاہیے, کیونکہ جو ٹو گڈ ٹو بی ٹرو آفر ہوتا ہے وہ ایکچولی واستوک طور میں کہیں نہ کہیں جھول لے کر آتا ہے. تو آج کل یہ جتنے بھی یہ ترنت لون ایپس والی کہانیاں ہیں, کوشش کریں کہ ان سے آپ میلوں دور رہیں تو اچھی بات ہے. کیوں؟ اگر آپ ان کی ٹرمز اینڈ کنڈیشنز پڑھیں,
2: جی,
1: ان کی پرائیویسی پالیسی پڑھیں, یہ اسپشٹ طور پر کہتے ہیں کہ صاحب آپ کا میں پورا ڈیٹا لوں گا, اس ڈیٹا کا دروپیوگ کروں گا, آپ کی نجتا کے ادھیکار کا ہنن ہوگا, اور آپ چپ چاپ بیٹھیں گے, کچھ نہیں کر سکتے. دوسرا, ان کے فائن پرنٹ میں کہا جاتا ہے, بولتے کچھ اور ہیں, جب آپ ٹرمز اینڈ کنڈیشنز پڑھتے ہیں تو وہ بہت ہی تگڑے اور بہت ہی موٹے ریٹ آف انٹرسٹ لگاتے ہیں, اور وہ ریٹ آف انٹرسٹ پر ویک لگاتے ہیں, کچھ تو ایسے ہیں جو پر ڈے لگاتے ہیں, بہت سارے ایسے ہیں جو پر منتھ لگاتے ہیں. اب آج آپ کو جب ایف ڈی 7% دیتی ہے, اور وہ اگر آپ سے 3% پرتی ماہ یا 3% 2% پرتی ویک لینا شروع کر دیں تو بہت بڑا اماؤنٹ ہو جاتا ہے. تو جلد بازی میں مت کریے, ایک تو جلد بازی میں کوئی لون لینا نہیں ہے, دوسرا لون لینا ہے تو آپ ادھیکرت بینک کے پاس جائیے, نیشنلائز بینک کے پاس جائیے, ان سے لون لیجیے. یہ آن لائن لون کہیں نہ کہیں فراڈ کے نئے سوروپ ہیں, اور جتنی جلدی آپ سمجھ لیجئے کہ وہ مچھوارے ہیں جنہوں نے آپ کو جال پھینک رکھا ہے, اگر آپ کو پکڑنے کے لیے اگر آپ کیئرفل نہ ہوئے تو آپ اس جال میں پھنس جائیں گے. ایک بار آپ پھنس گئے تو پھر آپ باہر نہیں نکل پائیں گے. میرے پاس کیس آیا جہاں پر ایک کلائنٹ نے کیول 15,000 روپے لون لیے,
2: جی,
1: کیونکہ اس کو ایک ہفتے کے لیے چاہیے تھے. اب وہ انہوں نے لون تو ترنت اپروو کر دیا, لیکن ہوا کیا کہ جب پیسے آئے تو پیسے آئے کر میں 12,300 تو
2: پہلے ہی کاٹ لیا.
1: پہلے انہوں نے کہا جی میں نے پروسیسنگ فی بھی کاٹ لی, میں نے یہ بھی کاٹ لی, اور پھر انہوں نے کہا کہ صاحب ہم پر ویک جو ہے 3% انٹرسٹ لگائیں گے. यानी कि आप समझ लीजिए महीने में 12%
2: इंटरेस्ट,
1: तो जितना आपने लिया नहीं उससे लगातार आपका इंटरेस्ट आता रहा, और उसके बाद आप नहीं दे पाए तो गुंडों का आपको धमकी आने लग गई, आपको प्रताड़ित करना लग गया, आपकी फैमिली को टारगेट करने लग गए। तो बॉटम लाइन ये है, छोटे लालच में नहीं पड़ना। अगर किसी से पैसा मांगना है अधिकृत बैंक से मांगिए, किसी अधिकृत एजेंसी से मांगिए, ऑनलाइन तो सारे झोल हैं, सारे साइबर क्राइम के नए स्वरूप हैं, प्लीज अपने आप को केयरफुल रखिए।
2: एक और श्रोता हमारे साथ जुड़ गए हैं हरिद्वार से, रवि। रवि आपका बहुत बहुत स्वागत है, पूछिए क्या सवाल है आपका।
4: नमस्कार सर।
1: नमस्कार।
4: और सभी विशेषज्ञों को नमस्कार, और आने वाले स्वतंत्रता दिवस तथा सभी त्योहारों की हार्दिक शुभकामनाएं देता हूँ।
2: जी सवाल पूछिए।
4: हाँ जी सर, मैं जानना चाहता हूँ साइबर क्राइम जब हो जाता है तो हमें क्या करना चाहिए, और इसे आम इंसान कैसे समझे कि हमारे साथ फ्रॉड हुआ है।
1: मुझे लगता है ये सवाल हर आज भारतवासी के हृदय में है कि कैसे पता लगे कि साइबर क्राइम होने वाला है।
2: जी
1: मुझे लगता है कि आप समझ लीजिए कि आप डिजिटल कुरुक्षेत्र के मैदान के केंद्र बिंदु पर आकर खड़े हो गए, और आपको चारों दिशाओं से अटैक किया जा सकता है। अटैक करने वाले कौन है? साइबर क्रिमिनल्स हैं, अलग अलग पैंतरे अपनाते हैं, अलग अलग तरीकों के माध्यम से आगे बढ़ते हैं। तो मुझे लगता है कि आप कुछ करें या ना करें, अपने रोजमर्रा के जीवन में दो आदतें जरूर आप इनकॉर्पोरेट कर लीजिए। पहली आदत, शक्की हो जाइए। दूसरी आदत, कंजूस हो जाइए। शक्की, हर प्रकार की जानकारी जो आपके सामने आ रही है, जिसको आप सुन देख रहे हैं, उस पर शक के दृष्टिकोण से देखें जब तक कि आप उसकी पुष्टि स्वयं ना कर पाए। दूसरी महत्वपूर्ण बात, आप कंजूस हो जाइए अपने डेटा के संदर्भ में। आज हो क्या रहा है कि भारतवर्ष में एक नई क्रांति चल रही है, वैसे बोलता हूं भारत की उल्टी की क्रांति, द ग्रेट इंडियन वॉमिटिंग रेवोल्यूशन, जहां पर सारे भारतवासी उल्टी कर रहे हैं अपने डेटा की, चाहे वो इंटरनेट पर हो, सोशल मीडिया पर हो, आर्टिफिशियल इंटेलिजेंस पर हो। कृपया अपने डेटा की उल्टी ना करें, अपने डेटा को किसी भी व्यक्ति के साथ अनावश्यक तरीके पर शेयर ना करें, बिकॉज ये डेटा आधार बन जाता है आपको टारगेट बनाने के लिए। फिर अब ये दो चीजें आप अपने दिमाग में रख ली, अब सवाल उठता है कि आपको कैसे पता लगेगा कि आप साइबर क्राइम के शिकार हुए। अगर कोई ना कोई बंदा आपको ऑनलाइन मिलता है और वो पैसे की दिशा में आपको लेके जाता है कि आपने पैसे देने हैं, या आपको डराता है, धमकाता है, और या कहता है कि साहब आपकी नग्न तस्वीरें हम भेज देंगे, आपकी प्रतिष्ठा को नकारात्मक रूप से प्रभावित करेंगे, जहां जहां जो जो व्यक्ति आपको डराता है, धमकाता है, आपको पैनिक के मोड पे लाता है, वो तमाम सारे इंडिकेशंस होते हैं कि साहब ये साइबर क्राइम फ्रॉड में आप फंसने वाले हैं। और दूसरी बात, बहुत ज्यादा ट्रस्टिंग होने की जरूरत नहीं है, आज वो यकीन वाला जमाना चला गया है, आस्था ऑनलाइन, आपको ऑनलाइन पता ही नहीं कि आप राम श्याम जदू से बात कर रहे हैं या किसी और व्यक्ति विशेष से बात कर रहे हैं। तो इस संदर्भ में मुझे लगता है कि जागरूकता और सावधानी एकमात्र आपके मूल मंत्र हैं, आपकी सुरक्षा कवच है जो आपको बचाते हैं इस तरह के साइबर क्राइम के शिकार होने से।
2: बिल्कुल। एक और श्रोता हमारे साथ जुड़ गए हैं बिहार से, अमित उपाध्याय। अमित जी आपका बहुत बहुत स्वागत है, पूछिए क्या सवाल है आपका।
5: जी नमस्कार विशेषज्ञ जो भी हमारा टीम है। मैं ये सवाल है अभी कि अभी हाल ही फिलहाल में सरकार इजी जो पीएफ का जो पैसा है उसको इजी लूप में इसको सर्कुलेट करके बना दिया है, निकालने का प्रावधान कर दिया है। इसमें तो अभी मामला आया था कि ओटीपी के माध्यम से कुछ पैसा का हेर फेर उसमें भी हो जा रहा है, जिसको लेकर हम लोग कैसे सिक्योर कर सकते हैं कि मान के चलिए वो जमा पूंजी जिंदगी भर का रहता है, हम लोग को पीएफ कटता है और वो पैसा इनसिक्योर हो जाता है, उसको लेकर थोड़ा सा।
1: देखिए आपने बहुत ही महत्वपूर्ण सवाल पूछा, क्योंकि देखिए पीएफ के साथ कहीं ना कहीं आपकी ज़िंदगी की गाड़ी कमाई, आपकी मेहनत और उस मेहनत का पसीना जुड़ा हुआ है। तो आप कोशिश करें कि अगर आपके पीएफ कट रहे हैं तो ऑफिशियल सोर्सेज या ऑफिशियल कंपनी या ऑफिशियल प्लेटफॉर्म पर ही देखें। आजकल ना गवर्नमेंट ने पीएफ की विभिन्न वेबसाइट्स दे रखी हैं, तो अच्छी बात रहती है कि ऑलवेज इन गवर्नमेंटल वेबसाइट्स पर जाकर चेक कर लीजिए कि आपकी पीएफ की कॉन्ट्रीब्यूशन जमा हुई हैं नहीं हुई हैं। अगर आपके एम्प्लॉयर ने नहीं जमा कराई हैं तो उन्हें निवेदन करिए कि जमा कराएं, आपकी कितना टोटल अमाउंट आया है, कितना आगे बढ़ने वाला है। थोड़ा जागरूक होना पड़ेगा। देखिए अगर आप सो जाएंगे तो बिल्ली तो आपके सिराने पे जो दूध है आके पी जाएगी,
2: पी ही जाएगी जी।
1: तो इसलिए आपको तो सतर्क रहना ही पड़ेगा। अगर ना सतर्क रहे तब संभावित तौर पर साइबर क्रिमिनल्स इसको हड़प सकते हैं। आजकल तो बहुत सारे ये मैं केसेस देख रहा हूँ कि लोग अपनी आइडेंटिटी को भूल जाते हैं, छुपा देते हैं, दूसरे व्यक्ति की आइडेंटिटी को इम्पर्सोनेट कर लेते हैं और उसके माध्यम से ऑफिशियल अकाउंट से पैसा निकालने की प्रयास भी करते हैं। तो कुछ हो या ना हो, अपने पीएफ डिपार्टमेंट में लिख के दे दीजिए कि साहब मेरे अकाउंट से कोई पैसा ना निकाला जाए जब तक कि मेरे हस्ताक्षर ना हो और तब तक मैं हाजिर ना हो। इसके अलावा सावधानी सूझबूझ ही एकमात्र आपके लिए मूलमंत्र रहेगा।
2: बिल्कुल, तो जो श्रोता अभी हमसे जुड़े हैं उन्हें हम बता दें कि आप सुन रहे हैं कार्यक्रम पब्लिक स्पीक। आज हम साइबर धोखाधड़ी और साइबर सुरक्षा, डिजिटल नागरिक की सुरक्षा विषय पर चर्चा कर रहे हैं। आपके सवालों के जवाब दे रहे हैं साइबर सुरक्षा विशेषज्ञ पवन दुग्गल जी। तो पवन जी, एक और श्रोता हमारे साथ जुड़ चुके हैं दिल्ली से, संजय।